0: तालीम एक ऐसी दौलत है जिससे हम दुनिया की हर चीज खरीद सकते हैं और तालीम बच्चों का बुनियादी हक है। अपने बच्चों को तालीम याफ्ता बनाएं। रेडियो अमन नेटवर्क वन रंग अमन।
1: खबर को द लोब द मैदान वी या द पार्लियमान, मसलक इलाकाई वी या कामी, खबर को स्तासु वी या स्तासु द चापेरियाल, रसूबा स्तासु गक द वागदार नतर बादारा। نو ترلاسه کولی شئ تاسو موضوعاتی علمی او سینسی معلومات پا اخباری نلے کی دا خپل کوربا احمد زار سرا صرف او صرف پا امن ریڈیو نیٹورک۔ امن ریڈیو نیٹورک، جوان رنگ او امن۔

0: जी बिल्कुल प्रोग्राम से नेक्स्ट कलर हो रही है, नेक्स्ट सुनो मिलके प्रोग्राम फास्ट एंड लकी कलर। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू।
0: दादा हो रबी खुरा की मदद ना देना दो
1: जी। दूसरे मिसाल सही
0: पता यार नौ के तरह के दो पेटन दलो
1: आ पर नौ का
0: छे ससरंगे इतने मिलो में पेटन दले या से ना पता दा बस दस मिनट पारे नादिया हो कल नंबर नंबर बने कल की बल सरा
1: जी
0: बिल्कुल माशा बरबर तू सही माशाला
1: بالکل
0: طارق بھائی ماشاء اللہ شبر بار بالکل فٹ فاٹ ہے در تو پروگرام سے میں سوال کرا کے جواب درسی
1: بھائی
0: زنوار ہاتھی دا نو بالکل ہاتھی اچھا اچھا ڈیر جو تمنا ہو رہا رابیا
1: جی بھائی
0: ہاں اچھا نہ جائیے
1: جی بھائی
0: بالکل اچھا ادھر تو رابیا فرین خیال کھڑا ہوگا نا
1: جی
0: بھائی بس مو خود خوز دوبارہ پمان سے ذہن سے میں ارنا ویر لے خوز کے سوال جواب دے رکھو مجھے زون سارا نوٹ کو چھایا دس گئی وعلیکم السلام ڈیرا نہ

0: Tërëj ma shemi zi, darë të uje jeshje për të shaparëshit dhe të shaj u kësiti.
1: Gjana të se të rëkana për shapar këho me ishma washing powder u kësiti.
0: Ishma washing powder, maraj mi zi më hukurta national o multinational kapnejvel washing powder vërivi. Kur shë aksar gilar të kije dhe sërëngi sëra për uvrej.
1: Bilkul të rëkana dhe gileve har vahtë muta haan kur shë këdale. Ho që kalana me kurta ishma washing powder vërdal shë rikëdhe di, o shtul kur vëla në kvashul di.
0: अच्छा है मिस जी ब्याह कुर्ता जहर सर अवरो उदार तो ये या जे पर एश्मा वॉशिंग पाउडर से सदा से खास खासियत थी
1: तारे खाना एश्मा वॉशिंग पाउडर खास खासियत दागा दी जे कपड़े सा पर युक्त ले को जोर ना जोर दाग पर गारंटी सर खत्म करी जाखर सजूत की वो दिनोर सरफे पर निस्बत एश्मा वॉशिंग पाउडर काम इस्तेमाल जी और बला खबर दा कपड़े सा पर ही पवात लोसीना न खर पवी
0: شام از دی چه دام رکشلای ریزلت یادای دارتا ویج داو موتا چرتا ملاویجی
1: تار کنا داو تو دا پا بانگول شه اندرون لکی گیر جانزه بگاله پر شوی مارکی شه دیشما مین ڈیسٹیبیوٹر حافظ ایر سیب سارو درتا ملاویجی

0: ओहो तोरा सेठ पे मल रेसा ओके जी चा मैसेज केड़ा है नो मन दिल के रेसा कपन पखपल उल्लास वर्त जुड़े लिसनर मेहरबा खटक छि दिल रुबा सरा पलाहत के मोत तोहफा वर सर विनय ओता सरंगे टप्पा दा सरंगे टप्पा दा
1: जमा पर सर लूंगे मजाकड़ी हुई दस्ता पर सर ससा लोगी
0: मके ची बाहर हाल यो जहान मनने में कौन होटेरे गमजने गमजने टप्पे माँ का वैसे हाव डेरे गमजने टप्पे में जड़ा आजार
2: विना
0: वैसे आज मसीह भी भाई जान अस्सलाम वालेकुम अस्सलाम वालेकुम माय स्वीट भाई जानी हाउ आर यू शो इज नाइस को स्वीट बिल्कुल मेरी तरह प्लीज प्ले अच्छा سسٹر کو سلام جی وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ شکریہ تھینک یو سو ویری مچ آسما سیف ونس اگین ارے مائی سویٹ چاچو آپ کی موڈ آپ کا موڈ کیوں آپ ہے مس شو کر دے آپ کا ساتھ اس طرح شو مزہ نہیں کرتے ہاک ہے چھ تا خبرے

0: हाँ जी जी क्लेमर से माँ आखिरी दीदन भैया
1: ओके छी सही
0: सही नो बिल्कुल तो से संदर
1: सही ना पास ही तरनम तरफ से सी भी अगेन पास मैसेजेस वाला शांत मैसेजेस रोगले टाइम खा
0: जी
1: بیا 12 بجے بالکل پروگرام نو پوائنٹ اپ خلص سیدا
0: صحیح بالکل
1: جوری دن کو دی پروگرام کی مجھے تو سے بالکل لگا اگر ساتھ چیدہ مل کرتیا چے دا ٹھیک تر 12 بجے پوری وی سیدا
0: جی
1: 12 بجے بجے ست نے خلو جی مینیجر سے
0: صحیح
1: جی
0: جی ہا جی
1: صحیح ہا جی ہا جی او سنما سنما رب دیکھ پخپلا مہربانا او سنما سنما رب دے کپخ پلا مہربانا